0: اے اللہ، اس دعوت کامل اور تا قیامت قائم ہونے والی نماز کے رب، تو محمد صلی اللہ علیہ وسلم کو جنت میں نمایاں مقام، فضیلت اور بلند درجہ عطا فرما، اور انہیں اس مقام محمود پر فائز فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے، اور قیامت کے دن ہمیں ان کی شفاعت نصیب فرما، بے شک تو وعدے کے خلاف نہیں فرماتا۔
1: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انك حمید مجید۔
0: اے اللہ، رحمت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے رحمت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔ اے اللہ، برکت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے برکت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔
2: ابھی آپ اذان سن رہے تھے، اور اس اذان کے لیے ہمیں تعاون حاصل تھا کوپر ہال سولیسٹرز، لسے ہیلتھ سائنس پارک، کیمپس روڈ، بریڈفورڈ، BD71HR۔ دعا ہے کہ اللہ پاک ان کے کاروبار میں خیر و برکت عطا فرمائے، آمین سما آمین یا رب العالمین۔
3: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں، اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا، تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں، جو بریڈفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لارڈز کو ریپیئرنگ کروانے پر مجبور کرتے ہیں۔
4: On 1413 AM, DAB Plus, mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
5: And the winner is...
6: And the winner is...
7: And the winner is...
5: Your business being heard on the radio.
8: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
9: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
10: लीज़ रोड फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
11: एक बार फिर मोर पार्क किलिंग हार्ट रोड ब्रेडफोर्ड में,
10: जहां पहली बार किंग ऑफ भंगड़ा इब्रार उल हक अपने गानों से आपके दिलों को धड़काएंगे।
11: फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ।
10: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
11: लीज़ रोड फेस्टिवल।
10: ब्रेडफोर्ड एजन रेडियो द ऑफिशियल मीडिया पार्टनर।
11: आप भी
10: जरूर आइएगा। उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
11: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
10: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
11: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
10: फर्स्ट चॉइस
11: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
10: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
11: 01274317644।
12: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
11: दुल्हन वो जो पिया मन थाए,
13: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
11: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
13: बालियां, अंगूठियां और हार,
11: जो दुल्हन करे सिंगार,
13: आज ही मामू काके की दुकान,
11: खालिस सोने की पहचान,
13: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
11: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
13: आपकी शान
11: हमारी आन,
13: क्वालिटी की पहचान,
11: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
13: पाकिस्तान ज्वेलर्स।
4: टू बिकम अ रेडियो प्रेजेंटर, please call the studio 01274 306677. Bradford Asian Radio.
3: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
11: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
3: बस ट्रक फोकलिफ्ट टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
11: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर।
3: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत। आज ही विजिट कीजिए
11: 33 वेटले लैंड ब्रेडफोर्ड
3: 01274201679. UK. सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
11: तुम्हें पता है भाभी ने वो भी कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
3: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।

0: ब्रेक के बाद एक बार फिर आप सभी लोगों को खुश आमदीद है. आप सुन रहे हैं बेफोर एशियन रेडियो 1439 पर. अगर आप हम तक पहुंचना चाहते हैं, अपनी दिलों की आवाज़ हम तक पहुंचाना चाहते हैं, एक अच्छी सी शार या कोई भी गाना हम तक पहुंचाना चाहते हैं, तो आप हमारे स्टूडियो पे कॉल कर सकते हैं 01274306677. तो चलते हैं, आपको सुनाते हैं एक अच्छी सी गज़ल. अपने हाथों की लकीरों में सजा ले मुझको, अपने हाथों की लकीरों में सजा ले मुझको, मैं हूँ तेरा नसीब अपना बना ले मुझको. मैं जो कांटा हूँ तो चल मुझसे बचा कर दामन, मैं जो कांटा हूँ तो चल मुझसे बचा कर दामन, मैं हूँ गर फूल तो जोड़े में सजा ले मुझको. मैं खुले दर के किसी घर का हूँ समा प्यारे, मैं खुले दर के किसी घर का हूँ समा प्यारे, तू दबे पाऊँ कभी आके चुरा ले मुझको. तरके उल्फत की कसम, तरके उल्फत की कसम भी कोई होती है कसम, तो कभी याद तो कर भूलने वाले मुझको.
1: फिर से पढ़िएगा.
0: तरके उल्फत की कसम भी कोई होती है कसम, तो कभी याद तो कर भूलने वाले मुझको. मुझसे तो पूछने आया है वफा के मायने, मुझसे तो पूछने आया है वफा के मायने, ये तेरी सादा दिली मर ना डाले मुझको.
2: क्या बात है, क्या बात है.
0: मैं समंदर भी हूँ मोती भी हूँ गोते जन भी, मैं समंदर भी हूँ मोती भी हूँ गोते जन भी, कोई भी नाम मेरा ले के बुला ले मुझको.
2: वाह.
1: और अब हमारे साथ टेलीफोन लाइन पे आ चुके हैं हमारे अगले कॉलर मैनचेस्टर से. अस्सलाम वालेकुम.
3: हाउबिल्लाहि मिन शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर रहीम, चश्मे रोशन दिले माशा बा कमाल लाजवाब वो ताला बा इज्जत बा वकार बा ज़ौक बा शौक हर दिल जी शख्सियत मेरे प्यारे भाई जनाब मोहतरम सैयद अहसन खान साहब, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकात.
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू. सलामत रहें, खुश रहें, शाद रहें, आबाद रहें, हंसते मुस्कुराते रहें और यूं ही महफिलों में तशरीफ आवरी आपकी होती रहे.
3: बहुत शुक्रिया जनाब, बहुत नियाजमंद हूँ और आपके साथ माशाल्लाह जो शख्सियत जो हस्ती मेरे लिए नहायत काबिल एहतराम काबिल इज्जत काबिल रिफत और मेरे लिए हर दिल अजीज शख्सियत जनाब सना साहिबा मोहतरमा को भी अथाह दिल की ग्राहियों से मोहब्बत बरा चाहतो बरा उल्फत बरा अकीदत बरा नहायत अदब एहतराम से बहुत बहुत सलाम.
0: वालेकुम अस्सलाम, आपको भी हमारी तरफ से बहुत बहुत अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू.
1: और तरन भी आपको सलाम दे रही है. जी तरन.
4: अस्सलाम वालेकुम जी.
3: माशाल्लाह ये तो मैं ये नहीं हस्ती माशाल्लाह आई है मोहतरमा.
1: नहीं, ये हमेशा जब भी सना आती हैं तो ये उनके साथ ही होती हैं.
4: जी
3: अच्छा अच्छा सॉरी, क्योंकि मैं इनके नाम से आचना नहीं था तो मैं मेरी मदद कबूल कीजिएगा.
1: जैसे तो हमने ये उर्दू में इस्तेमाल करते लफ्ज तैरना तो ये तरन उसी से बता रही है की उसी से है, जैसे लफ्ज इनका जो नाम है तरन.
3: अच्छा तरन, माशाल्लाह जनाब मोहतरमा तरन साहब को बहुत बहुत सलाम अथाह दिल की गहराइयों से और इनको भी प्रोग्राम में वेलकम करते हैं. तो मेरे तरफ से जनाब सैयद और आप बहादुर शाह साहब को बहुत बहुत सलाम और ब्रैडफोर्ड एशियन रेडियो की पूरी टीम को और जनाब मोहतरम शकील साहब हैं, जहांगीर साहब हैं, चौधरी मुजफ्फर साहब हैं, महबूब अली भाई हैं, चौधरी फरियाज साहब हैं, राणा नवीद साहब हैं और परवेज साहब हैं और जितने भी माशाल्लाह आपका इतना खूबसूरत नशरियात को सुनने वाले जहाँ जहाँ तक आपके रेडियो की खूबसूरत और इतनी आला आवाज जा रही है सभी को मैं हकीर मैं नाचीज की तरफ से बहुत बहुत सलाम और आदाब.
1: वालेकुम अस्सलाम और बहुत शुक्रिया.
3: थैंक यू सर. तो मैं एक छोटी सी गजल लेके आया हूँ अगर इजाजत हो तो. वैसे जितना माशाल्लाह जिस खूबसूरत अंदाज से माशाल्लाह मोहतरमा सना साहबा और आप माशाल्लाह जिस खूबसूरत अंदाज में सुना रहे हैं और एक मोहतरमा आई थी मेरे लिए काबिले जी तो माशाल्लाह अब मेरा ख्याल है कि इतनी माशाल्लाह खूबसूरत हस्तियों के दरमियान मेरे जैसे छोटे बंदे का कोई हक बनता तो नहीं. वैसे
1: आप बहुत अच्छा सुनाते
0: हैं, बहुत अच्छा सुनाते हैं,
1: कफ़ी नफ़्सी से आप काम ले रहे हैं, ऐसी बात नहीं.
3: यकीन करें ये तो आपका आला ज़र्फ़ है, ये आपका बड़ा पन है जो माशाल्लाह मेरे जैसे स्टूडेंट को भी आप माशाल्लाह सुन लेते हैं.
1: सर अंकुंबे
3: तो जाते सर.
1: जी जी इनायत इनायत.
3: शेर लिखता है रोज तारों को नुमाइश में खलल पड़ता है.
1: हाँ रोज तारों को नुमाइश में खलल पड़ता है.
3: चांद पागल है अंधेरे में निकल पड़ता है.
1: चांद पागल है अंधेरों में निकल पड़ता है. क्या कहने, कहते ना कि चांद भी मेरी तरह हुस्न शनासा निकला, चांद भी मेरी तरह हुस्न शनासा निकला, उसकी दीवार पे हैरान खड़ा है कब से.
0: क्या बात,
3: क्या कहने, क्या कहने, माशाल्लाह बहुत खूबसूरत. मैं इसीलिए कहता हूँ कि आप जैसे माशाल्लाह महान हस्तियों के सामने मेरे जैसे स्टूडेंट के पढ़ने के लिए भी बहुत कुछ सोचना पड़ता
1: है. तभी तो हमें यकीन कीजिए कि जब आप आते हैं तो हमें भी वो शायरी याद आती है, शेर याद आते हैं और हम इंजॉय करते हैं, अदरवाइज हमें भी सुनाने को जी ही नहीं करता.
3: مولا آپ کو سلامت رکھے, مولا آپ سب کو اپنی حفظ و امان میں رکھے, اللہ تعالیٰ آپ کو کسی کا محتاج نہ کرے.
1: آمین آمین آمین.
3: تو شعر لکھتا ہے, ایک دیوانہ مسافر ہے میری آنکھوں میں.
1: ہاں ہاں, ایک دیوانہ مسافر ہے میری آنکھوں میں,
3: وقت بے وقت ٹھہر جاتا ہے چل پڑتا ہے.
1: رات اندوری کی خوبصورت غزل ہے, واہ واہ.
3: جی جی, اپنی تعبیر کے چکر میں میرا جاگتا خواب, روز سورج کی طرح گھر سے نکل پڑتا ہے.
0: بہت خوب, بہت خوب, بہت اچھے,
3: بہت شکریہ, بے حد مشکور اور ممنون. روز پتھر کی حمایت میں غزل لکھتے ہیں, روز شیشوں سے کوئی کام نکل پڑتا ہے.
1: کیا کہنے, کیا کہنے,
0: بہت اچھے.
1: ایک شعر اس سے مجھے یاد آیا, اسپیشلی جو آپ کا شعبہ ہے اس سے متعلق بھی ہے, کہ روز کہتا ہوں کہ اب ان سے نہ ملوں گا کبھی, روز کہتا ہوں کہ اب ان سے نہ ملوں گا کبھی, روز اس کوچا میں ایک کام نکل پڑتا ہے. جناب
3: آخری شعر, جناب
1: جی جی, عنایت عنایت.
3: اس کی یاد آئی ہے سانسو ذرا آہستہ چلو,
1: ہاں,
3: دھڑکنوں سے بھی عبادت میں خلل پڑتا ہے.
0: کیا بات,
1: کہتے ہیں نا کہ ایک بار وہ ہم سے ہنس کے ملے تو صحیح قتیل, ایک بار وہ ہم سے ہنس کے ملے تو صحیح قتیل, پھر ساری کائنات کے ماتھے پہ بل پڑے.
3: کیا کیا سبحان اللہ, لاجواب لاجواب. شاہ صاحب, اللہ تعالیٰ آپ کو اور اپنی آپ کی پوری ٹیم کو اور آپ کے ریڈیو کو دن دگنی رات چگنی ترقی عطا فرمائے, اور ماشاء اللہ جو اس کے ساتھ تعاون فرما رہے ہیں ان کو دام میں در میں سکھنے اللہ تعالیٰ اور زیادہ توفیق عطا فرمائے.
1: جی جی,
3: تو اپنی دعا میں مجھے بہت یاد رکھے گا, آپ ہمیشہ میری دعاؤں میں رہتے ہیں.
1: سلامت رہے, اور آپ کو بھی انوائٹ کرنا تھا بریڈ فوڈ میلا کا اس سال, انشاءاللہ بریڈ فوڈ ایشین ریڈیو میڈیا پارٹنر ہے, ضرور آئیے گا اسٹیج پہ بریڈ فوڈ ایشین ریڈیو کا, آپ سے ملاقات بھی ہوگی, ابرار الحق بھی ہوں گے, نعیم ہزاروی بھی ہوں گے, ضرور آئیے گا سیٹرڈے اور سنڈے جو نیکسٹ ویکینڈ آ رہا ہے اس پہ.
3: سر میں انشاءاللہ کوشش پوری کروں گا, انشاءاللہ وقت مصروفیات اتنی ہوتی ہیں, لیکن میں انشاءاللہ ضرور کوشش ضرور کروں گا.
1: اس سے بھی ایک شعر یاد آیا گیا کہ تیرا حکم سارا آنکھوں پہ تجھ کو بھول جانے کی, تیرا حکم سارا آنکھوں پہ تجھ کو بھول جانے کی, میں کوشش کر کے دیکھوں گا مگر وعدہ نہیں کرتا.
0: کیا بات,
3: انشاءاللہ نظر میں لگے, ماشاءاللہ تو مجھے ایک نظر سے یاد آ گیا.
1: جی جی,
3: اگر جلد تو سنا
1: دیجیے. جی جی, جلدی سے جلدی سے.
3: جی جلدی جلدی, وہ کہتا ہے نظر کو نظر کی نظر نہ لگے, کوئی اچھا بھی اس قدر نہ لگے.
1: کیا کہنے, کیا کہنے, اچھی صورت بھی
3: اس نظر سے ہم نے, جس نظر سے تجھ کو نظر نہ لگے.
1: کیا کہنے, وہ کہتے ہیں نا اچھی صورت بھی کیا بری شے ہے, اچھی صورت بھی کیا بری شے ہے, جس نے ڈالی بری نظر ڈالی.
0: اچھی نظر بالکل ہی ڈالی.
1: اچھی صورت بھی کیا بری شے ہے, جس نے ڈالی بری نظر
0: ڈالی. بہت خوب, بہت اچھے.
1: جی جی
3: سر, بہت شکریہ سر, میں جلد چاہتا ہوں. اللہ تعالیٰ آپ کو اپنی زمانے میں رکھے,
1: ہنستے مسکراتے رہیے گا.
0: اللہ حافظ,
1: اللہ حافظ. اور ان کے لیے ہماری جانب سے بہت سی تالیاں, کیا کہنے ان کو. اور جی ہاں, ابھی رخسار چودھری صاحب ٹیلی فون لائن پہ ہمارے ساتھ تھے, آپ نے ایک غزل سنائی تھی, تو ایک نظم ہے وسی کی, میں بھی شامل کرتا ہوں کہ کاش میں تیرے ہنسی آت کا کنگن ہوتا, کاش میں تیرے ہنسی آت کا کنگن ہوتا, تو بڑے پیار سے چاہو سے بڑے مان کے ساتھ, کاش میں تیرے ہنسی آت کا کنگن ہوتا, تو بڑے پیار سے چاہو سے بڑے مان کے ساتھ, اپنی نازک سی کلائی میں چڑھاتی مجھ کو, اور بےتابی سے فرقت کے خزاں لمحوں میں تو کسی سوچ میں ڈوبی جو گھماتی مجھ کو, میں تیرے ہاتھ کی خوشبو سے مہک سا جاتا, جب کبھی موڈ میں آ کر مجھے چوما کرتی, تیرے ہونٹوں کی میں حدت سے دہک سا جاتا, رات کو جب بھی تو نیندوں کے سفر پر جاتی, مرمری ہاتھ کا ایک تکیہ بنایا کرتی, میں تیرے کان سے لگ کر کئی باتیں کرتا, تیری زلفوں کو تیرے گال کو چوما کرتا, جب بھی تو بندے کبا کھولنے لگتی جانا, اپنی آنکھوں کو تیرے حسن سے خیرا کرتا, مجھ کو بےتاب سا رکھتا تیری چاہت کا نشہ, میں تیری روح کے گلشن میں مہکتا رہتا, میں تیرے جسم کے آنگن میں کھنکتا رہتا, کچھ نہیں تو یہی بے نام سا بندھن ہوتا, کاش میں تیرے ہنسی ہاتھ کا کنگن ہوتا.
0: واہ,
1: کیسی لگی,
0: بہت پیاری, بہت اچھی.